संत जना मेरे राम। नदी दे पानी नू आराम नहीं आउंदा क्योंकि इहदे अंदर शौ सागर दे मिलन दा तरल है, क्योंकि पानी शौ सागर तो ही विछड़े है। हुकम विच बदलां दा रूप उतार के वधिया फिर ठहरिया नहीं, एदे अंदर तड़प है, पत्थरां दीआं चोटां सहारदा, जंगलां विचों लंघदा, खलां नूं चीरदा, भज्जा जांदा। एदा निशाना शौ सागर। इसे तरह प्यार वालियां रूहां प्यारे दे रस्ते ते तुरदी है, जरा तुरे ही नहीं है वो पहुंचेगा। तुरन वाले नू आज कदे ना कदे तो पहुंच, इस जन्म नहीं तो अगले जन्म ही सही, पर आज तो मन विच दर्शना दी प्यास तो प्यास बुझ जाए। मुबारक है जे अंदर प्यास लगी है तो धन गुरु अर्जन देव पातशाह जी उस प्यार वाली रूह तू भी कुर्बान जांदे। जिस जन को प्रभ दर्श प्यासा नानक ताके बल बल जासा, जुड़े है मालिक दी आराधना। सूरज ने अख खोली उठे और नदी दे कंडे कंडे तुरे आ जाने, चादर दी बुकन मारी साई दे सिमरन ते बाणी दिया तुका पढ़ दे। अचानक ही सामने तकिया कोई इंसान है, दूरों भज के आउंदा है पर नदी दे किनारे ते आके खड़ो जा। एक वेरी भी दूजी वेरी भी भज के आए, तीजी वेरी जिस वेले भज के आया ते कुछ करना चाहुंदा सी, सोहे हथ ने इसकी बह फाई ते प्यार नाल पूछे क्यों भाई की करन लगा है। तक कोई सुंदर मूर्ति है जिसके चेहरे ते बड़ा नूर है, अखां च मस्ती क्योंकि अमृत वेले जागण वाला गुरु की बाणी पढ़न वाला गुरसिख जिहड़ा है उसके चेहरे ते कोई अदम्य खेड़ा। अयाश इंसान पाप करन वाला उहदे चेहरे ते कदे भी ए वस्तु नहीं आ। अमीर दा तन बैंकां च पिया है उहदा मत्था चमकदा, पर एक झूठा तन है जिन्हां गुरसिखां ने सच दा वणज कीता है, नाम रूपी तन कट्ठा कीता है, उहनां दे मस्तक ते भी चमक हुंदी। पाणी च लिखिया जे को तन धरती विच दबे तां मत्थे चमकदी, बाणी पढ़न वाले दे मस्तक तो ही जापदा कि ए लगन वाला की करन लगा है। इन्हें क्या मैनू छड़ दो, मैं इस दुनिया तो तंग आके तंग आके की करन लगा है
کہنے لگا میں چھال مار کے ندی وچ مرنا چاہوں گا. سونی سورت مسکرا کے اس طرح کا مرنا یہ ٹھیک نہیں. اس طرح کا مرنا یہ آتم گھات کہتے ہیں. یہ جو آتم گھاتی ہے بانی لکھا ہے آتم گھاتی جگت کسائی جس نے اپنی آتما کا گھات کی اس طرح کا مرنا ٹھیک نہیں. کیوں مرنا ہے؟ میں بڑا دکھی ہوں. میں دنیا تو تنگ آ گیا. کارن جی میں کدے مایا تاری سن. میرے کاروبار چلتے سن, فرما چلدی سن, دیساں بدیساں وچ میرا کار وہار, سارے شہر وچ اتنے تک میری کوٹھی دے دروازے کے دربان ہر ویلے کھڑوتا رہتا. میرا حکم سی کہ کوئی منگتا بے عادت مہاپرش میرے دروازے تے نہ آئے. جے غلطی نال آ بھی جائے تو دربان نو حکم سی انہوں اگے توڑ دینا ہے, انہوں دینا کچھ نہ. اسی طرح ہوتا پر ایک دن کوئی سائیں دا پیارا مہاپرش آ گیا. اس نے آ کے صدا کی تھی رب دیاں داتاں پراپت کرن والے ہو, رب دے نام تے کچھ دیو. بھوک لگی ہے, بھوک بڑی بلوان. فرید نے لکھے موتوں بھوک بری, رات کھا دنے پھر کھڑی بھوکا انسان کئی طرح دیا غلطیاں کر جا ہے, پاپ کر جا ہے. بھوک مہاپرش کسی پیار چ کے سدا دیتی. سرمان نے کیا اگے جاؤ, ایتھو کچھ نہیں ملے گا. پر مہاپرش ہس پہ کہنے لگے کیوں نہیں ملے گا, جی تو ایتھے کچھ نہ ہوئے تو کچھ نہیں ملے گا. تے جی میرے سائیں نے سب کچھ دیتا ہے تو سائیں دے نام تے منگدا کچھ دے. بھگوان نے پھر اس نو کیا پائی, اے ٹھیک ہے محل ہے اندر بےت پدارت ہے پر سڈے سیٹ دا حکم نہیں ہے کسی نے کچھ دے. اس واسطے چلا جا مہاپرش, میں نہیں جاؤں گا. مہاپرش پیاری ساتھ سنگ تو جا ایڈے وسدے رستے گھر تو خالی. دربان نے پھر بھی سمجھایا مہاپرش نہیں گئے, آخرکار میں اندروں باہر آ گیا. تکیا دربان نو پوچھے دربان کیوں کھڑوتا ہے؟ سیٹ جی بڑا کیا ہے جانا نہیں, چلا جا. مہاپرش ہستا کہنے لگے نہیں جانا, کچھ لے کے جا مینو کرودھ ہے. صاحبان شری سکھمنی صاحب جی دے اندر آپ روز پڑھتے گن گاوت تیری اتر سمیل, جو جو صاحب دے گن گاؤ گے تو من نمرتا ہو جائے گا. من دن غریبی دا کہ نہیں مطلب ہے میرے کپڑے پانے یا نردن ہونا, یہ دلدر کے غریبی دا مطلب ہے نمرتا. کر کرپا جس کے ہردے غریبی وساوے نانک ایہاں مکت آگے سکھ پاوے. گن گاوت تیری اترس میل برس جائے ہوں میں برس. اس واسطے صاحبان گن گاؤ نہیں سارے وہ صاحب گیان تیان کس کرم نہ جانا سار نہ جانا تے ہر کری پڑی.
ਜਿਸ ਬਾਪੂ ਦੀ ਗੋਦ ਚ ਬੈਠੀ ਮਾਲਕ ਦੀ ਰਹਿਮਤ ਪ੍ਰਾਪਤ ਕਰ ਰਹੇ ਹੋ, ਆਹ ਮੁੱਦੇ ਵੀ ਪਵਿੱਤਰ ਕਰੋ ਆਏਗਾ ਜੀ।